यो आकाशवाणी गुवाहाटी केन्द्र हो। अब समाचार सुन्नुहोस् गंगा क्षेत्रीबाट। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माको नेतृत्वाधीनमा राज्य मन्त्रीसभाको स्थान प्राप्त गरेका 12 जना मन्त्रीको शपथ ग्रहणको पछि नै हिजो बेलुकी नवगठित सरकारको दोस्रो क्याबिनेट बैठक अनुष्ठित भएको छ। लोकसेवा भवनमा भएको क्याबिनेट बैठकको मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मा लगायत सम्पूर्ण मन्त्री उपस्थित रहेका थिए। बैठकको अन्तमा मुख्यमन्त्री डाक्टर शर्माले संवाद माध्यमलाई सम्बोधन गर्दै क्याबिनेट बैठकमा भएको धेरै जस्तो गुरुत्वपूर्ण सिद्धान्तका कुराकानी प्रकाश गर्नुभयो। मुख्यमन्त्री डाक्टर शर्माले संवादमेलमा प्रकाश गरे अनुसार आउने 7 दिनभित्र नयाँ मन्त्रीको दफ्तर वितरण गरिनेछ। साथै आजभित्र विभिन्न जिल्लाको अभिभावक मन्त्री दायित्व वितरण गरिनेछ भन्दै मुख्यमन्त्रीले डाक्टर शर्माले हिजो संवादमा प्रकाश गर्नुभयो। हिजोको क्याबिनेटमा राज्य सरकारले सम्पूर्ण कर्मचारी र पेन्सनकारीहरूलाई मर्ग्या सका वर्तमान 58%देखि बढाइदै 60%सम्म अनुमोदन जनाएको छ। यो सिद्धान्तको कारणले राज्य सरकारको 8 लाखभन्दा धेरै कर्मचारी र पेन्सनहरू तात्क्षणिक रूपमा उपकृत हुनेछन्। क्याबिनेट बैठकको ग्रहण गरेको अरू एउटा गुरुत्वपूर्ण सिद्धान्त रहेको छ। विधायक उन्नयन पुँजीको धन 1.5 करोडसम्म र आउने वित्तीय वर्षदेखि यो पुँजी 2 करोडसम्म बढाइनेछ। 2 करोड रुपियाँको भित्र 10% रुपियाँ अरू व्ययको निम्ति पक्रिनेछ र अर्थात् 1.8 करोड रुपियाँ मूल पुँजीको निम्ति व्यवहार हुनेछ र साथै 20 लाख रुपियाँ अरू काममा खर्च गरिनेछ। मुख्यमन्त्री डाक्टर शर्माले प्रकाश गरे अनुसार आउने 6 जुलाईदेखि 21 दिनको निम्ति विधानसभा बजेट अधिवेशन अनुष्ठित हुनेछ र मुख्यमन्त्रीले भन्नुभएको छ कि बजेटको गृहीत भएकोपछि नै 1 अगस्तदेखि राज्य सरकारको प्रत्येक योजना पुनः नियमित कार्यकारी हुनेछ। सिबिएसईले द्वादशौं कक्षाका उत्तीर्णको बहिप्राप्त नम्बर परीक्षण र पुनः मूल्याङ्कनको निम्ति आवेदन पत्र जम्मा दिएको अन्तिम दिन भोलिसम्म धार्य गरेको छ र सामाजिक माध्यमको एउटा वार्तामा केन्द्रीय माध्यमिक शिक्षा बोर्डले भनेको छ कि शिक्षार्थीहरूलाई भोलिसम्म आवेदन पत्र दाखिल गर्न सक्नेछन्। परीक्षार्थीको स्वार्थको प्रति लक्ष्य राख्दै सिबिएसईले कर्तृपक्षले यो सिद्धान्त लिएको हो भन्दै प्रकाश गरिएको छ। यस पूर्वमा आवेदनको दाखिलको अन्तिम दिन 6 जुनसम्म घोषणा गरिएको थियो। असमिया चलचित्र जगतको एकजना जसस्वी संगीत परिचालक र कण्ठ कलाकार रमेन बरुवाको आज जन्मेको दिन हो। यो

कलाकार को प्रति श्रद्धा दिदै 1959 सन को मुक्ति पाएको निब बरुवा को चित्र आमार घर जोड़ी संगीत परिचालक को रूप में चलचित्र को संगीत परिचालक सित जड़ित हुनुभएको थियो र परवर्ती समय में अर्थात 1969 सन को वहां को डॉक्टर ब्रजबरुवा को पहिलो रूप में स्वाधीन रूप में संगीत परिचालना गर्नुभएको थियो। दुईवटा बांग्ला भाषा चलचित्र लगायत मोट 27 चलचित्रले स्वाधीन रूप में संगीत परिचालना गर्नुभएको थियो। रमेन बरुवा को आकाशवाणी गुवाहाटी केन्द्र को एकजना स्वीकृतिप्राप्त कंठ कलाकार र सुरकार पनि हुनुहुन्थ्यो। साथै केशव महन्त, अजित बरुवा, नवकान्त बरुवा, सतीश दास र धेरै जस्ता गीतकार को गीत को सुर गर्नुभएको थियो र अनिमा चौधरी, पहाड़ी दास, जुथिया चौधरी, निलिमा खातुन, कविता बर्ठाकुर, रुन्जुन फुकन आदि कंठ कलाकार को साथ साथै वहाँ नेपथ्य कलाकार हुनको पनि सुजोग पाउनु भएको थियो। डिब्रुगढ़ ऐतिह्यमण्डित हनुमान बक्स सुर समल कानोइ महाविद्यालयको प्राङ्गणमा आज भारतीय डाक सेवाले चाँडै आरम्भ गरेको छ र यो सन्दर्भमा कानोइ महाविद्यालयको कर्तृपक्ष र डाक विभागको बीच हिजो एउटा बुझाबुझीको चुक्तिमा साक्षरित भएको छ। भारतले आज चण्डीगढ मोल्लानपुर महाराजा जाधव विदर सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा अफगानिस्तानको विरुद्धमा एउटा टेस्ट खेल अवतीर्ण हुनेछन्। 2018 सालको पछि नै यो भारत र अफगानिस्तानको बीच पहिलो टेस्ट म्याच रहनेछ। गोवाको मारगाउँमा हुने महिला साफ फुटबल प्रतियोगिताको चूडान्त खेल आज बङ्गलादेश र भारतको बीच खेलिनेछन् र खेल बेलुकी 6:30 बजे अनुष्ठित हुनेछ। डिब्रुगढ हिजोमा जिल्ला क्रीडा संस्थाको कार्यालयमा भारत महिलाको क्रिकेट दलको प्रतिनिधित्व गरेका असम जियरी उमा छेत्रीलाई सम्बर्धना जनाएको छ र जिल्लाको जालान आउटको स्टेडियममा चलिरहेको लिबर्टी कप महिला T20 क्रिकेट प्रतियोगिताको भाग लिँदै आएका असमको खेलाडीको क्रीडा संस्थाको सभापति, सम्पादक र धेरै जस्तो विषयवीय तथा सदस्यले गाम्छा, सेलेङ चादर, मगर खाज र फूलको थोपाले स्वागत र सम्बर्धना जनाउँदछन्। सुन्दन्त समाचार आजलाई पूरा भयो।

0: नमस्कार, यो आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट प्रसारित नेपाली कार्यक्रम हो। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेबको 411.5 मिटर 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगा हर्जबाट। स्टुडियोको घडीमा समय बेला दिउँसोको 3:21 र 41 सेकेन्ड हुनुको साथै म यनकुमारी शर्माले सबै श्रोतालाई स्वागत जनाउँदै आरम्भ गरिरहेकी छु हाम्रा आजका कार्यक्रमहरू। श्रोतागण, कार्यक्रमको थालनीमा प्रस्तुत छ साहित्यिक कार्यक्रम। साहित्यिक कार्यक्रम अन्तर्गत सुन्नुहोस् नव सापकोटाको केही कविता पठन।
1: नमस्कार, मेरो पहिलो कविता हाम्रो बाढ प्रकोपमाथि छ। कविताको शीर्षक हो हाम्रो कविता। मलाई एउटा हलो देऊ, एउटा कविता लेख्छु। देऊ छिनो र मार्तोल एकजोर, म कविता कुद्छु। ऊ त्यो बग्दै गरेको केराका थामको भेल समातेर आकलौ एकछिन, म कविता रच्छु हाम्रो बाढ संस्कृतिको। तिमी बाँसुरी बजाऊ, म कविता रच्छु। तिमी नाचिदेऊ लौ एक फन्को त्यस बग्दै गरेको भेलमाथि, म एउटा कविता लेख्छु हाम्रो बाढ मनोरञ्जन।

उनको मेरो दोस्रो कविता युक्लिप्टस आउने पिँढीलाई आशीर्वाद रमेर बाँच्ने इच्छाले जमेर आएकाहरू गढेर हेर्ने इच्छाले त्रिनेत्र जर्नेहरू रहस्य बुझ्ने इच्छाले मस्तिष्क किन्नेहरू चालै नपाई नाङ्गिए युक्लिप्टसका रुखहरू जस्तो चालै नपाई नाङ्गिए युक्लिप्टसका रुखहरू जस्तो नाङ्गिँदैछन् त्यसरी नै युक्लिप्टसका हाँगाहरू जस्तो यो कस्तो पर्छ र नाङ्गिन युक्लिप्टसका हाँगाहरू झैँ यसका छायामा हुर्केका यौवनहरू पर्छ र नाङ्गिन युक्लिप्टसका हाँगाहरू झैँ यसका छायामा हुर्केका यौवनहरू छैन र यसमा अर्को गुण सदा हरियो रहने यसका पातहरू भन्न मन लाग्छ यसैले युक्लिप्टसका छायामुनि मौलाएका यौवनहरू युक्लिप्टसका छायामुनि मौलाएका यौवनहरू नचढुन् यसका हाँगा हाँगामा बरु झ्याङ्गिउन् यसका सदा हरित पात पातमा मेरो तेस्रो कविता शीर्षक छ मन पर्छ लाली गुराँस र चाँप मलाई असाध्य मनपर्छ लाली गुराँस र चाँप मलाई असाध्य मनपर्छ मेरी चेलीलाई पर्दैन उनलाई त कारखानामा बनिएको प्लास्टिकको फुल मनपर्छ कान्ता पाँडे नेपाली इतिहासको बेजोड नारी व्यक्तित्व मलाई खुबै मनपर्छ मेरी चेलीलाई पर्दैन उनलाई त फिल्म स्थानका ग्लेमर चरित्रले लोभ्याउँछ नेपाली दुनियाँका थुप्रै थुप्रै खोला नाला आपसमा मिलाएर एउटा छुट्टै नदी सिर्जने मलाई धेरै रहर छ नेपाली दुनियाँका थुप्रै थुप्रै खोला नाला आपसमा मिलाएर एउटा छुट्टै नदी सिर्जने मलाई धेरै रहर छ टिस्टालाई पुष्ट बनाएर एउटा विशाल नदी बगाउने औधि धोको छ तर मेरी दिदी र बहिनीलाई त्यो मन पर्दैन उनलाई त आँखा चिम्लेर ब्रह्मपुत्र र गङ्गामा हाम फाल्न मनपर्छ सिन्धु र कावेरीमा मिसिन मनपर्छ मेरो चौथो कविताको शीर्षक छ जिन्दगी भन्नै सकिन्न को कहिले कससित कुन बिन्दुमा भेटिन्छ सोच्नै भ्याइन्न को कहिले कहाँनिर कसदेखि छुटिन्छ भन्नै सकिन्न को कहिले कससित कुन बिन्दुमा भेटिन्छ सोच्नै भ्याइन्न को कहिले कहाँनिर कसदेखि छुटिन्छ जिन्दगीको यात्रा यो कहिले कहाँ कतातिर मोडिन्छ यात्रा यस जिन्दगीको कहिले कसरी कहाँ टुङ्गिन्छ भन्नै सकिन्न को कहिले कससित कुन बिन्दुमा भेटिन्छ कसैलाई रहर होला जिन्दगी वक्र शैलीमा जिउने कसैलाई रहर होला जिन्दगी वक्र शैलीमा जिउने होला सोझो सरल रेखामा बाँचिदिने मन धेरैको वृत्ताकारमा गोलिएको जिन्दगी कसैको आफैभित्र गुडुलिन्छ घटना प्रवाहमा कतै कोही भने अन्तरिक्षमा हुरिन्छ भन्नै सकिन्न को कहिले कससित कुन बिन्दुमा भेटिन्छ सुन्दरताको महारिपु पनि हुन सक्छ जिन्दगी कतिको सुन्दरताको महारिपु महिषासुर पनि बन्न सक्छ जिन्दगी कतिको राम्रो रहर लाग्दो बगैँचा पनि बन्न सक्छ जिन्दगी कसैको न्याउली रुने उराटे डाँडो पनि बन्न सक्छ जिन्दगी कतिको कोइलीको मधुर सङ्गीत पनि बन्न सक्छ जिन्दगी कसैको यसैले बाँचौँ हामी आफ्नै शैलीमा नवरसले भरिएको विचित्र स्वाद जिन्दगी सप्तरङ्गे इन्द्रेणीले सिँगारेको सुन्दर जिन्दगी पाँच तत्त्वले कुँदिएको यथार्थ जिन्दगी तीन शक्तिको वरद सशक्त जिन्दगी एक सत्यको साँचो दिव्य जिन्दगी बाँचौँ यस सुन्दर विश्वमा एक सुन्दर जिन्दगी अब म केही मुक्तकहरू यहाँ पाठ गर्नेछु म मेरो कोठाको बन्द ढोकामा को त्यो म आई सङ्केत गर्छ घरिघरि मेरो कोठाको बन्द ढोकामा को त्यो म आई सङ्केत गर्छ घरिघरि म त यहीँ छु बसेको तिम्रो प्रतीक्षामा आसन सजाई म त यहीँ छु बसेको तिम्रो प्रतीक्षामा आसन सजाई गुरु एउटा ठुलो विश्वासको अडेस हो गुरु एउटा ठुलो विश्वासको अडेस हो मानसिकताको स्थापत्यमा कतै त्यसमा आघत पर्दा जिन्दगीले बाटो बिराउँछ कतै त्यसमा आघत पर्दा जिन्दगीले बाटो बिराउँछ प्रतिबिम्ब दुःख र दर्दको बफ्याइलो बाफले गहमा आँसु भरिन्छ दुःख र दर्दको बफाइलो बाफले गहमा आँसु भरिन्छ सुख र आनन्दको रमाइलो आभासले मुखमा मुस्कान छरिन्छ आशा आशा प्रत्येक साँझ सङ्घारमा बसी पर्खिन्छे प्रत्येक साँझ सङ्घारमा बसी पर्खिन्छे गुदगुदे सम्झनाको कोसेली बोकेर

0: हरेक रात सुकुलमा बसी तडपिन्छे टुटेका सपनाको धङधङी पिएर हरेक रात सुकुलमा बसी तडपिन्छे टुटेका सपनाको धङधङी पिएर पीर चसक्क चस्कन्छ सियोको टुप्पो होइन वनको काँडा रहेछ चसक्क चस्कन्छ सियोको टुप्पो होइन वनको काँडा रहेछ चरक्क चर्कन्छ माटाको भुड्को होइन छातीको देब्रे पाखा रहेछ चरक्क चर्कन्छ माटाको भुड्को होइन छातीको देब्रे पाखा रहेछ दुःख र पाप्रा युक्लिप्टसको रुख जस्तो छ यो जिन्दगी युक्लिप्टसको रुख जस्तो छ यो जिन्दगी दुःखै दुःखका पाप्राले परिवेष्टित छ पुराना पाप्रा उक्काम्दै जान्छ यो जिन्दगी नयाँ पाप्रा तुरुन्त भरिँदै जान्छ न पाप्रा सकिन्छ न दुःख न जिन्दगी हार्छ न रुख झन पाप्रा रुखको महत्त्व भन्दछ औ दुःख जीवनको अस्तित्व भन्दछ मोहमङ्ग जब आयौ तिमी मेरो छेउमा मन लागेको थियो बसेर यसो केही रसिला कुरा गरौँ तर छेकिदियो बाटो आएर नैतिकताले मेरो तर छेकिदियो बाटो आएर नैतिकताले मेरो एक मझधारमा नदीको जब बक्छ जीवन हुन्छ त्यो यता न उताको बक्छ लक्ष्य बिना नदीको तेज धारमा राम रहिम इसु कसैको भएन अनमोल जीवन हेर बेमोल भयो दोस्रो हाम्रो आकाशभरि बारुद मेगा छन्न छ हाम्रो आकाशभरि बारुद मेगा छन्न छ कुनै बेला पनि अग्नि वर्षा हुन सक्छ विस्फोटको चट्याङ कुनै घरी पर्न सक्छ सभ्यताको प्रदूषणको प्रतिफल हो अग्नि वर्षा जनविरोधी राजनीतिको चट्याङ हो विस्फोरणको तेस्रो रहरै रहरमा गयो उसको बहर रहरै रहरमा गयो उसको बहर करै करमा भयो जीवनको ठहर जिन्दगी यति सस्तो कसरी भयो दाउपेशमा उमेर तमाम भयो कसरी जीवन हेर बेकाम भयो धन्यवाद
1: श्रोताहरूले रिजल्ट सुन्नुहुँदै थियो नव सापकोटाद्वारा स्वरचित केही कविता पाठ श्रोताबिन कार्यक्रमको अघिल्लो चरणमा प्रस्तुत छ लीलबहादुर छेत्रीद्वारा स्वरचित केही लघुकथा श्रोताबिन आउनुहोस् त सुनौँ पद्मश्री लीलबहादुर छेत्रीद्वारा यो लघुकथा
2: यहाँ पाठ गरिने लघु कथाहरू लोकोक्ति लोक आह्वान वैज्ञानिक चेतना र प्राचीन इतिहासमा आधारित छन् पहिलो कथाको शीर्षक छ दूतगामी रेल इन्जिन एकजना वैज्ञानिकले विभिन्न थरीका नयाँ नयाँ आयाम थपेर नयाँ नयाँ रेलको इन्जिन आविष्कार गर्ने गर्थे कोही स्वचालित रेल इन्जिन जो विद्युतको बटन दबाउने साथै आफै चल्थ्यो आफै ठिक समयमा ठिक ठाउँमा उभिन्थ्यो कोही इन्जिन बाटामा कुनै अवरोध देखा परे आफै रोकिन्थ्यो कोही इन्जिन कुनै सम्भावित दुर्घटनाको सङ्केत डब्बाका यात्रीलाई अग्रिम दिन सक्छन्थ्यो त्यस्तै त्यस्तै ती वैज्ञानिकले हालै अत्यधिक रफ्तार क्षमता बढाएर यस्तो द्रुतगामी रेल इन्जिनको आविष्कार गरे जो कैयौँ डब्बाहरू लिएर घन्टाको 500 किलोमिटर दगाउन सक्छन्थ्यो एउटा रेलको इन्जिन आफ्ना डब्बाहरूसहित घन्टाको 500 किलोमिटर रफ्तारमा दौड्छ भन्ने कुराले सबै चकित थिए उपरोक्त रेल इन्जिनको विमोचन समारोह टोकियो 10 सजी सजाउ डब्बाहरूसहित नयाँ रेल इन्जिन एउटा स्टेसनमा अडिएको छ जहाँबाट कतै नअडी 500 किलोमिटर टाढाको अर्को स्टेसनमा ठिक 1 घन्टाभित्र आइपुग्छ विमोचनको कार्यक्रम हुनाले रेल मन्त्री रेलका महाप्रबन्धक उच्च रेल पदाधिकारी केही वरिष्ठ पत्रकार र अन्य यात्रीहरू रेलका विभिन्न डब्बामा खचाखच छन् इन्जिन चालकको आसनमा वैज्ञानिक स्वयं बसेका छन् गार्डको ठाउँमा मन्त्री हरियो झन्डा लिएर तत्पर छन् समय मिलाएर गार्डको ठाउँ लिएका मन्त्रीले हरियो झन्डा देखाएर इन्जिनको लोकार्पण गर्छन् वैज्ञानिकले इन्जिन चालु गर्छन् केही समयमै इन्जिनले द्रुत गति लिन्छ र तोकिएको स्टेसनमा रेल आएर अडिन्छ वैज्ञानिकले घडी हेर्छन् ठिक 1 घन्टा समयमा इन्जिनले 500 किलोमिटरको दूरत्व छिचोलेको छ उनी आफ्नो सफलतामा गर्वले ढक्क फुल्छन् र इन्जिनबाट तल ओर्लछन् यसो पछि फर्केर हेर्छन् ओहो के भयो यस्तो इन्जिन

सिटसित जोडिएको कुनै डब्बाहरू छैनन् र टक्रक्क इन्जिन मात्र गन्तव्य स्थानमा आएर अडिएको छ। डब्बाहरू पछि कहाँ छुटे उनलाई थाहै भएन। प्लेटफर्ममा उभिएका रमितीहरूले द्रुतगामी इन्जिनसित अरू डब्बा थिए थिएनन्, त्यसको केही हेक्का राखेका थिएनन्। इन्जिन ठिक समयमा आइपुगेकोले उनीहरू वैज्ञानिकको सफलतामा थपडी बजाउन थाले। यत्तिकैमा टाढाबाट आउँदै गरेको अर्को रेलगाडीको चर्को सिटी सुनिन्छ। छेउमा उभिएका रेल स्टेसन मास्टर दर्शकलाई सम्बोधन गर्दै भन्छन्, पर्खनुहोस्, अहिले सबै थपडी र जय जयकार खर्च नगर्नुहोस्। सुपरफास्ट इन्जिनले छोडेर आएका डब्बाहरू हाम्रो पुरानो रेल इन्जिनले बटुलेर ल्याउँदैछ। तिनै डब्बामा हाम्रा रेल मन्त्री अन्य उच्च पदाधिकारी पनि छन्। अलिकति थपडी र जय जयकार तिनको निम्ति पनि बचाएर राख्नुहोस्। दोस्रो कथा छ बहुमत फटाइ र बठ्याइको। एउटा गाउँमा चारजना उस्तै उस्ता फटा थिए। गाउँका सोझा सिधा मानिसले ठक ठक छलछाम गरेर लुटपिट गर्नु र खानु नै यिनको पेसा थियो। एक दिन गाउँका एकजना कृषकले बजारबाट एउटा मोटो घाटो पोसिलो खसी किनेर घिसाउँदै लिएर आए। त्यस्तो पोसिलो खसी देखेर ती फटाहरूको मुखबाट ऱ्याल चुहुन थाल्यो। कुनै युक्तिले यो खसी फुत्काउनु पर्छ भन्दै सोचे। आपसमा सल्लाह मिल्यो। खसी लिएर आउने व्यक्ति अलि परै थिए। यी चार फटा झन्डै एक एक फर्लाङको फरक पारी एकअर्काले नदेख्ने गरी बाटामा उभिए। खसी घिस्याउने व्यक्ति जब पहिलो फटाको छेउ आइपुगे, फटाले, होइन यो कुकुरलाई किन यसरी घिस्याएको दाइ? कुकुरलाई पनि दाम्लाले बाँधेर घिस्याउँछन् कहीँ? तपाईँको पछि पछि आइहाल्छ नि आफै भने। तिमी आँखा देख्दैनौ कि कसो हो? खसीलाई कुकुर भन्छौ? भर्खर 1000 हालेर बजारबाट खसी किनेर ल्याउँदैछु, कुकुर पो भन्छ? खसीवाल भन्छन्। होइन, मोटो घाटो हुँदैमा कुकुर खसी हुन्छ र आँखामा कुपत त तपाईँको पो परे जस्तो छ है दाई, कुकुरलाई खसी भन्नुहुन्छ। तिम्रो लागि कुकुर नै होला, मैले त खसी किनेर ल्याएको भनेर खसीवाल अघि बढे। केही पर पुगेपछि अर्को फटासँग जम्का भेट हुन्छ। ओहो, कहाँ फेला पारेर ल्याउनु भयो दाई यो मोटो न मोटो कुकुर? किन टोक्छ भनेर डोरीले बाँधेको? कुकुर भने खास सिकारी कुकुर रहेछ है भने फटाले। खसीवाल दाई झस्के, यो पनि कुकुर पो भन्छ? के फटा कुरा गर्छ तिमीहरू? खसी देखेदेखि कुकुर भन्छ मलाई उल्ली बिल्ली पार्न भनेर ऊ अघि बढ्छन्। अब तेस्रो फटाको पालो आयो। उसले खसीवाल कृषकलाई देख्ने बित्तिकै भन्यो, ए यो कुकुरले झम्टेर त टोक्दैन, अलि उतै छेकेर लानुहोस् है दाई, कुकुरले टोक्यो भने त मर्नु पो हुन्छ त, बाँध्न पनि हतेरीले बाँधेको रहेछ, कुकुरलाई त फलामको सिक्रीले पो बाँध्नुपर्छ त अब भने। खसीवाल दाई पुरै सशङ्कित भए। के भन्छन् यिनीहरू, एकजना होइन, दुईजना होइन, तिन तिनजनाले कुकुर बनिसके? कतै व्यापारीले मेरो आँखामा छारो हालेर कुकुर त थमाइदिएन खसी भनेर? उनले खसीलाई राम्ररी हेरे, खसी नै देखे। चुपै लागेर मन मारी मारी अघि बढे। चौथो फटाको फेला परे। चौथो फटाले भन्यो, ओहो, क्या गजबको कुकुर रहेछ गाँठे, एसोसिएसन डक जस्तो। यो कुकुर त जासुसी गर्नमा काम लाग्छ, सिकारमा पनि खुब चनाखा हुन्छन् यस्ता कुकुर, कहाँ फेला पारे हो भाइ यस्तो राम्रो कुकुर? फटाले जब यति भनेथ्यो, खसीवालले खसीको घिच्रोबाट दाम्रो छोडाए र खसीलाई त्यहीँ छोडी दाम्रो लिएर घरतिर लागे। लौ मर त साँढे, चार चारजनाले कुकुर भनेपछि कुकुरै रहेछस् त, बहुमत पनि झुटो हुन्छ कहीँ? सरकारै यस्तै फटाइँ र बठ्याइँको बहुमतले चलेको छ भन्दै अन्तमा फटाहरू जुटेर खसी समाते। यो हो बहुमतको चमत्कार, चार स्वर एक भए खसी पनि कुकुर हुन्छ र स्वादले चपाइन्छ भन्दै भोज खाने तर्खरमा उनीहरू लागे। अर्को कथा हो विजय। ईसापूर्व झन्डै 2 शताब्दी अघिको कुरा हो, जब ग्रिसका राजा अलेक्जेन्डर विश्व विजयको डङ्का बजाउँदै सिन्धु तरेर भारत पसे र भारतका केही रजौटाहरूमाथि विजय प्राप्त गरे। युद्धको लामो धपेडीले गर्दा उनका सेनासहित उनी पनि थकित भइसकेका थिए। त्यसैले केही दिन विश्राम लिने विचारले उनले सिन्धु नदीकै शाखा विस्तता नदीको किनारमा एउटा गाउँको छेउ खुला मैदानमा पाल टाँगेर शिविर बसाए। गाउँका मानिसबाट उनलाई ज्ञात भयो कि त्यस अञ्चलमा एकजना सिद्ध पुरुष छन् जसलाई इच्छा शक्तिको सिद्धि प्राप्त छ, उनलाई जे चितायो त्यही प्राप्त हुनसक्छ, तर उनलाई कुनै कुराको लोभ छैन, उनी अन्न पनि ग्रहण गर्दैनन्, केवल जलवायु र सूर्यको ताप

भएरै जीवन धान्न सक्छन्। उपरोक्त कुरा सुनेर अलेक्जेन्डरलाई ती साधु पुरुषसित भेट गर्ने इच्छा भयो र आफ्नो पहरियाको एक दफालाई ती साधु पुरुषको खोजी गर्न पठाए। गाउँलेहरूको सहयोगले ती व्यक्तिलाई उनीहरूले वितस्ता नदीकै तीरमा अलि टाढा फेला पारे। मध्याहको समय थियो। ती सिद्ध पुरुष विस्तता नदीको तीरमा आफ्नो शरीरको छातीदेखि मुनिको भाग नदीको पानीमा डुबाएर छातीदेखि माथिको अङ्ग सोझै सूर्यको किरणतिर फर्काएर घाम तापिरहेका थिए। उनको चालादेखि पहरियाहरू दङ्ग परे। एकजना पहरियाले भन्यो, हाम्रा सम्राट अलेक्जेन्डरले तिमीलाई

0: साधुले पहरियाहरूलाई मुन्टु उठाएर एक दृष्टि यसो हेरे अनि फेरि आँखा चिम्दे। बिस्तारै भने, तिम्रो राजालाई गएर भन, तिम्रो शिविरदेखि यो ठाउँ जति टाढा छ त्यति नै टाढा यो मेरो ठाउँमा तिम्रो शिविर पनि छ। दूरत्व एउटै हो। पहरियाहरू कुरा नबुझेर अलमल्ल परे। भने, के भन्न खोजेको हो तिमीले? हामीले तिम्रा कुरा बुझेनौ। साधुले भने, तिम्रा सम्राटले बुझ्नेछन् मेरा कुरा। मैले जे भने गएर त्यही भन, जाऊ। पहरियाहरू फर्केर अनि अलेक्जेन्डरलाई निवेदन गरे, सरकार, त्यो साधु त अचम्मको कुरा गर्छ। हामीले बुझ्नै सकेनौँ त्यसका कुरा। के भन्छन् ती सिद्ध पुरुष? अलेक्जेन्डरले सोधे। तिम्रो शिविरदेखि यो म बसेको ठाउँ जति टाढा छ त्यति नै टाढा यो मेरो ठाउँबाट तिम्रो शिविर पनि छ। यही कुरो सम्राटलाई जाहेर गर भनेको छ प्रभु। साधुको उत्तरले अलेक्जेन्डर चकित भए र उनको भनाई बुझेर साधुलाई भेट्न आफै गए। अलेक्जेन्डर छातीदेखि माथि आफ्नो शरीरमा सूर्यको ताप सेकिरहेका साधुको अगाडि उभिन पुगे, जसले गर्दा उनको छायाले सूर्यको ताप छेलियो। अलेक्जेन्डरले सिद्ध पुरुषसित हेरेर भने, म तिमीदेखि प्रसन्न छु, माग। के माग्दछौ तिमी मसित? साथका उनका पहरियाहरूले विचारे, अब यसले भारतमा हामीले जितेका सबै भूमिहरू फिर्ता माग्न बेर छैन।
1: श्रोतागण, साहित्यिक कार्यक्रम अन्तर्गत सुन्दै हुनुहुन्थ्यो लीलबहादुर छेत्रीको एउटा लघुकथा। यो साहित्यिक कार्यक्रम पूर्व प्रसारण थियो। आउनुहोस्, कार्यक्रमको अन्तमा अब सुनाउँदैछौँ सोनु राईले गाएको एउटा आधुनिक गीत।

श्रोताबिन सोनु राई रे गायकै साथ है आजको हाम्रो सम्पूर्ण कार्यक्रम हिटोगिन्छ र भोलि फेरि अपर्णाको तीन बन्दरसम्मको लागि आज्ञा दिनुहोस्। नमस्कार।